0: मुस्कुराहटों के लिए खुशियों की आवाज, आपका अपना रेडियो हर पल आपके पास, तो सुनते रहिए रेडियो अमन 88.4 करक जवान रंग अमन।
1: जहाँ मिले आपको तफरी,
2: जहाँ मिले आपको मालूमात,
1: और जहाँ गूंजे सिर्फ आपकी आवाज, दिन हो या रात,
2: रेडियो मन 88.4 करक हमेशा आपके साथ।
1: रेडियो मन 88.4 करक, अपनी आवाज अपनी पहचान।
3: It's 8 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
4: Khabar ko da lobo da maidan wi ya da parliament. Masala ko ilaqai wi ya qami. خبر اکو ستاسو وی یا ستاسو د چاپیریال رسو با ستاسو غک دا واگدار نتر بادارا نو تر لاسه کولی شی تاسو موضوعاتی علمی او سینسی معلومات پا اخباری نڑے کی دا خپل کوربا احمد زار سرا صرف او صرف پا امن ریڈیو نیٹورک امن ریڈیو نیٹورک جوان رنگ او امن

0: अच्छी बिल्कुल एवरीथिंग प्रोग्राम से मतलब डन्नर सरोल देर जुत खाना को दे सारा सारा जनन प्रोग्राम से कि मो उठिन रोल केना आ उठिन उधर ताव जनन टोटल समरा आ खाल रोल केना प्रदेश से 13 काल से कि केना 13 काल मो दो सारा नोट कर दी से दागा से कि मो मिस करल ओदा से कि केना वोटे कास्ट न सो 13 आशवल ओदे सारा से कि केना 42 काल से कि केना दा रोल ल चाता नादी बहार था ओ 49 49 वोट से कि केना हा दे चलो फाखोर कि नदर खटके डुलना में दरता वाला गोल फाट कोल डुलना औसत वफाद दे मुश तरफ ना देर देर जो तुम बरक्षा और दे कारी नूर खताब से तरफ ना यानी इसमा फार्मूला ब्यूटी क्रीम और राइस फसवाट बिल्कुल फ्री दरता मिले बिली और दे मो तरफ ना जिकिम दी कना और मो तरफ ना जिकिम दी कना सच है दरता उसको दास होगा कना से अमिकड़े दे पर दे इसमा क्रे क्रीम और बल वर्षा जिकिम दी कना बल वर्षा सच है दरता उमाना सच है उमाना अच्छा क्रे क्रीम दाओ खुली और बोलो यो अच्छा क्रे क्रीम और सारा जिकिम निकना इसमा सन ब्लैक साइड ऑफ द केसन ब्लैक द पखला इस्तेमाल हो तो दादा विदर था यानी दुआ उठिना जिकिम निकना दुआ गिफ्ट दे मोतर अपना और दुआ गिफ्ट जिकिम निकना दादा कैरी से तरफ ना सलूर गिफ्ट ना बिल्कुल यानी सलूर पर अटक उधर था मिली हुई मोतर अपना सिर्फ दुआ और दुआ जिकिम निकना दे कैरी से तरफ ना नो सर फाख रखे था देर देर जो तुम बराक्षा स्पेशल जिकिम निकना दासे यानी 42 काल जिकिम निकना ना दे बाहर था उठिना रोल और दे 49 उठिना जिकिम निकना दागा जिकिम निकना दादे فاخو رکھے تو ڈر ڈر جو تم برقشا اور دینے لاؤ سے کمنی کہنا My best salam and welcome to all friend Bom Bom Zarlal Yo Jahan Mana Shukriya Yo Jahan Mana Program Kita Message Ko Which Aankho Se Dur Aur Dil Se Kareeb It's Me Amanullah Wazir Faram Wanda Mal Khana Aur Musa Imtiaz Kada Shukur Vita Irchu Tamana Yo Jahan Mana Which Shudda Dera Nais To Bakhtan Nur Faram Waziristan Which Dutu Da To Dali Vi Tame Darog Kame Tarog Le Manai Nekde Abhi Ame Po Brage Sarge Taak Vahe Me Khinaad Irchu Tamana यो जहान मना शुक्रिया बेहद बेहद मना ओदे सारे चिकन के ना बल मैसेज के ने चारों को कर दे वही सारा फाफ रखे वैसे नाइस ब्रदर है और यू आई लाइक योर शो स्पेशल सलाम टू लाड लेजिम और रोशन खान फातिमा जरी सने ना देबहार गुलाले शहजादी सायरा पठान ओ मामा सुमामा अन सुमाय समाह दिलरुबा हटक अंजल ना हटक ओ उज्जाल हमारा तो नूर एंड एनी गुलशन टेलर वजीहा एंड आलिया और से और सारा फाके कहना फातिमा हम लंडे वाला हूं सलाम वालेकुम सलाम देर जो तमा यो जहान मना प्रोग्राम के मैसेज यो जहान मना ओ वैसे रकीबा खान दा खुशालेगा परुनमा युजल ब्याए और लंबा सर से रोड जो तमाम बम जरला यो जहान मना शुक्रिया वजह सलाम मेरी भाई सरंगे वजह सलाम में वेर का शहजादी मिसुता सुमैया मिसुता गुलालेता चुटी मरवाता और शहान ता जो सर चिकन ना چھوٹے آگ سے تھا نہ دے باہر تھا دنیا تھا ز ان میں سوری ان میں سور ڈیر جو تھا منا پروگرام کے میسج کو یو جہان منا بختنور وزیر یو سلبیا میں سکڑے دے ٹول تو سلمین ڈیر جو تھا منا اور ارس میں صرف فافرام کر کے ویسے بھائی جس میں برتا تھا یورو خو نہیں مانی ڈیر جو تھا منا اور ویسے ارس میں صرف فافرام کر کے آل ووٹر کو اسپیشل تھینکس اینڈ ویلکم مائی سویٹ سسٹر نہ دے باہر ڈیر جو تھا منا اور ویسے ارس میں صرف فافرام کر کے خیر مبارک بھائی دا انعام ز نشا ایکسپٹ کا والا تھینکس فار آل ڈیر جو تھا منا یو جہان خیر دے تو دے کیم نگن نرز دے کیم کسمہ دے کیم نگن دور بھی آخین ادھر تھا ملا شیرز بلاد لیزیبل فرام کرک دابلا زیمل ہوا ویتا بھی آئی چھے نوم دا بدال کی زر زر آسی سیلو دیر جو تمنا یو جہان منا ورزنگ پر گام سے ٹائم اور سر خاتم سے نن میں اٹھی ناوکل انسلا کا خیر ہو یعنی آر ناو نے کیم افتے کیم پر گام نے پاہیک شے گی جیمے پر جو ہندر سر آزیری او دے کیم دے افتے کیم پر گام نے آگیک شو دے دل چکیم نگن لطیفی بھی نو سمرہ لیسن دے پر گام کی کار کی میسے کی او سنا چکیم نے لطیفی تا یور کی نو دے اخلاقی پا دائرش دے لطیفی بھی نو بلکل دے موج مسی پر گام پر تیار کی نرزین کے ٹائم رسر ختم ان شاء اللہ یعنی بل پروگرام شو بیا ضروری تر وقت پر مش پخلو دو گن کی ضروری ستے دلوی اللہ پوان پاخیر کی جکی نگنا یوز لی بیا دے خاموش لسنر او چا کالو کے چامس کا غیر ڈر جو تمنا متر کے عزت دلوی اللہ پوان
1: آپ سن رہے ہیں ریڈیو امن 88.4 کی نشریات ہمارے ساتھ رہیے گا

अखर जी तासु जवाब मुंगता पर टेक्स्ट के रखड़े दे और टेक्स्ट के बतासु जवाब ना रखे कॉल बने छे जाम जवाब राखड़ो आगे जवाब अज सही कंसीडर करो मखा टेक्स बने तकरीबन डेरो माता सही जवाब रखी हो टेक्स बने एक्सेप्टेबल ना देखा माता बा कॉल बने चुकुम दे जवाब रख वही नो बिया बदरता देश में कॉस्मेटिक तरफ ना गिफ्ट चुकुम दे जरूर मिले बीगी खा गुलशन हटक हम सॉरी गुलोनी हटक हम तो मैसेज करे दस डेरा ज्यादा मनना को गुल मुक्त मैसेज करे दी दस डेरा ज्यादा मनना टाइम चुकुम दे रसर कम दे और जर जर से मिलो मत मैसेजेस شگفتہ مونگ تو میسج کری چار سدینا تاس ہو ڈیرا زیات مننا خجی جی باشان تے جواب دیرا کر دی ماشاءاللہ شگفتہ ڈیرا زیات مننا لو یہ خزشی تاس مونگ تا پروگرام کے میسج کو جواب دیرا کڑو خود جواب دے جی باشان تے جواب دیرا کر دی خا او کچا میسج مونږ نه پاتې شو کنه نو هغه به خفه کیږي نه خاصه چې تاسو میسج زیات دي او زور ته یو یم تاسو ماشاءالله سمره مینوال دي هغه مونږ ته ډیر زیات دي خځې مونږ ته میسج کړی دی سلام سویټ اینڈ کیوٹ برادر آفٹر لانگ ٹائم شی از ویری نائس اینڈ شو یور وائس از ویری سویٹ مونږ ته میسج کړی دی گل گل د مردان نه مونږ ته میسج کړی سوری سارا خان مردان نه مونږ ته میسج کړی دی تاسو ډیر زیات مننه سارا لویه خځه چې تاسو مونږ ته میسج وکړو باجوړ نه مونږ ته میسج کړی دی

0: से हम दुनिया की हर चीज खरीद सकते हैं और तालीम बच्चों का बुनियादी हक है। अपने बच्चों को तालीम याफ्ता बनाएं। रेडियो अमन नेटवर्क जवान रंग अमन।
1: खुशखबरी, खुशखबरी, हुजीफा कंपनी वाला शिफा तेल का बड़ा दावा। सिर्फ पाकिस्तान में नहीं बल्कि पूरी दुनिया में शिफा तेल का जवाब आपको नहीं मिलेगा। शिफा तेल अरब मुमालिक, यूरोपी मुमालिक, मलेशिया, चाइना वगैरह में एक्सपोर्ट किए जाते हैं। शिफा तेल पुराने गंजेपन के लिए नहीं बल्कि अभी गंजे हो या गंजे हो रहे हो तो शिफा तेल के इस्तेमाल से बाल गिरना बंद हो जाएंगे, नए बाल उगना शुरू हो जाएंगे, बालों को गन्ना लंबा करता है, खारिश, खुश्की, सिकरी खत्म। मर्द औरत दोनों के लिए यकसा मुफीद है। हुजीफा कंपनी शिफा तिल, पिशावर, बन्नू, लकी, करक, डीआई खान, खैबर पख्तूनख्वा, पिंडी, इस्लामाबाद के अक्सर जनरल स्टोर और बेकरियों में दस्तियाब है। नवी दरियाफ शवी ददवा थोरो निशान वाला हुजीफा कंपनी शिफा तिल चिसड़ाए वक्तिनाए गंजाए नवी ओसोस गंजे शवी भी याए दसर वेख्तान गुरजीगी نو اغا سڑای چی سو رجی شفا تل پا خپل سر بانی مالش کی نو دادا بسر بو دوبارا نوی وشتان پیدا شی شفا تل وشتان غرزول بندوی وشتان گن او اجد کوی دی سر خارش خشکی پینا پخا هم ختم کوی زنانا مردانا دوارو دپارا برابر پیدا مند مزید معلوماتو دپارا پدی نمبرو رابطہ کولی شی 0331-397-3636
2: مدثر شاپنگ سینٹر چرتنا چتا سو ہستلے شے حذیفہ کمپنی شفا ہیئر آئل شفا بیوٹی کریم اور شفا وٹامن سی فیس واش مدثر شاپنگ سینٹر تاجی کلا کے پاس آنا سرا ملاویگی